पाओ तेरा भांग खलड़ी मेरा चीत, मैं दीवाना भया अतीत। पाओ दर्शन की करो समाए, मैं अंदर मांगत भीखिया पाए। केसर कुसुम निर्ग में हरना, सर्व शरीरी चढ़ना। चंदन भगता जोत ने ही सर्वे परमल करना। केर पट पांडा कह ना कोए, ऐसा भगत वर्ण में होए। तेरे नाम निवे रहे लिवलाए, नानक तिन दर भीखिया पाए। सार संगत पाई मरदाने ने, रबाब जाया साहेब गुरु नानक देव जी महाराज ने इस शब्द का गायन किया। शब्द की समाप्ति हो गई। गुरु बाबा जी अपने आसन से उठ खड़े हुए, उस चाले पार से हम अगे अगे गुरु बाबा जी, पिछे पिछे भाई बाला मरदाना। किते रास्ता खराब आ जाता है तो महाराज अपना जोड़ा उतार देंदे, भाई बाला उठा लेंदे। जिते राह खुश्क आ जाता है महाराज जोड़ा पहन लेंदे ने। और आज कई बार हाथ रस दे नाल भाई मरदाने नूं कहंदे ने, मरदानिया कि तैनूं रोंझां चंगियां नहीं लगदियां, घुगवा साहब पिंड दिखावांगे, उन्हां रोहियां नाल मुकाबला करनी उस पिंड दा। सार संगत सारा दिन चलते गए, शाम होंदी तक महाराज इक नगर दे नजदीक पहुंच जाते ने। सार संगत दे नगर है ठगां दा, जिथे अल पहुंचे तक सारे ठग ही ठग रहिंदे हन। इन्हां काम की है, पहला तो आए गए मुसाफर की बड़ी सेवा करनी, बड़ी आओ भगत करनी। फिर रात समय उन्होंने सारा माल मुताखो लेना, जानो मार देना, उन्होंने कर्तव्य बन चुके है। उस पिंड के नजदीक जाके फिर गुरु नानक देव जी महाराज कहेंगे, मरदाने क्यों तेन घुगवा साहब पिंड दिखाने लगे हैं, तेने रूहियां चंगिया नहीं सी लगदियां, मुकाबला करिए इस पिंड का रूहियां दे नाल। इतिहादक वचन विलास कर रहे ने महाराज मरदाने नाल। सार संग दो मुखी मुखी ठग आउंदे ने, इन्होंने देखिया जिहड़े तीन मुसाफर हन, इन्हां दे पास कोई ज्यादा माल सुभाव तां प्रतीत नहीं हुंदा, पर जरूर इन्हां दे पास कोई गुजा तन है। इन्हों चेहरिया की चमक, चेहरिया की रौनक दसदी है। इन्हों पास हीरे लाल जवाहरात हो गए, बड़ी तकड़ी सामी है, क्योंकि ये लोग चेहरे देख के अंदाजा लाते नहीं जानते। इन्हों मुसाफर के पास तो आत्म तन है, जिन्हों चोर चला नहीं सकता, अग साड़ नहीं सकती, पानी डोब नहीं सकता, ये पौड़े नहीं जानते। जिहड़ा तन इन्हां दे पास है वो असीं इन्हां तों खो नहीं सकना। जिहड़ा तन सानू चाहिदा है वो फिलहाल इन्हां पास है नहीं। अगे वधे महाराज साडे ओ पाल, आपने सानू सेवा का मौका बख्शिया। शाम हो गई है, बरसात की मौसम है, रात साढ़े नगर में बतीत करो, आप हर किस्म की सहूलत मिलेगी। सार संग बेनती करके गुरु नानक देव जी महाराज और भाई बाले मरदाने एक मुखी ठग दे घर लै गए। बहुत वड्डी हवेली है, महाराज का एक बैठक में डेरा करवा दिता। आप पढ़ गए तो सज गए, भाई बाला मरदाना भी चरणा च बैठ गए। तो फिर एक ठग आया, महाराज आपने स्नान करना होगा, पानी गर्म भी कर दिता है, गर्मी की मौत में भावे ठंडे पानी नाल स्नान कर लो। गुरु नानक देव जी महाराज कहन लगे, बई असी स्नान नहीं करना, ना सानू गर्म पानी की जरूरत है, ना ठंडे पानी की।
پھر کہنے لگے مہاراج پنج اشنانا ہی کر لو، بڑی دوروں چل کے آئے ہو، بڑی تھکاوٹ ہو گئی ہوئے گی. مہاراج کہنے لگے بھی اسی پنج اشنانا بھی نہیں کرنا. سار سنگت یہ مڑ گیا، تھوڑی دور دیر پچھوں ایک ہور ٹھگ آیا، تمہارا جل پانی تیار ہے، دودھ وغیرہ گرم کر دیتا ہے، حکم ہوئے گئے آنے ہاں. گرو نانک دیو جی مہاراج کہنے لگے بھائی اسی دودھ بھی نہیں چکنا. یہ بھی مڑ گیا، پھر تیسرا ٹھگ آیا، مہاراج بھوجن بھی تیار ہے، جی حکم ہوئے اتھی لے آنے ہاں. نہیں بھوجن انشاءاللہ بھی جا کے چک لو. گرو نانک دیو جی مہاراج کہنے لگے بھی سانو بھوجن کی بھی کوئی ضرورت نہیں. ہوں سار سنگ کے ٹھگ سوچتے ہیں بھی بڑے عجیب مسافر نے، نہ یہاں نے اشنان کیتا ہے، نہ دودھ چکیا ہے، نہ بھوجن چکن واسطے منے نے. پہلے جڑے مسافر آتے اسی انہوں نے اشنان کرنے واسطے پانی دیں، زہر پا کے کولا وغیرہ کرتے، اتنے ہی ڈھیری ہو جاتی. نہیں پھر دودھ میں زہر پا دیں، دودھ پیندے پھر ڈھیری ہو جاتے. پرشادے بھی زہر ملا دیں، پرشادا چاہ کے اسے مر جاتے، اس میرا سارا مال متا لٹ لیں. یہ بڑے عجیب مسافر نے، نہ انہوں نے اشنان کیتا ہے، نہ دودھ چکیا ہے، نہ پرشادا چکن واسطے منے نے. کہتے ایسا نہ ہوئے سرکار نے سوئیے بھیجے ہون، تو خوبیے ساڈا بھیج لین واسطے آئے ہون. جڑے مکھی مکھی ٹھگ سن وہ کہن لگے کچھ بھی ہوئے پر سوئیے بھی کیوں نہ ہون، بھی لٹے وغیرہ پا جان نہیں دینے. دیکھو نا انہوں نے چہرے کی رونق کہ چہرے دگ دگ کرتے ہیں، ضرور نہ پاس کے گجا تنگ ہے، ہیرے لال جواہرات ہون گے. اس کر کے تیاریاں کر لو، جے گھر یوں قابو نہیں آتے آپ دوسرا راستہ بھی جاننے ہاں. سار سنگت ادھر بھائی مردانہ سوچتا ہے بھی مہاراج نے دودھ بھی نہیں چکیا، انہوں نے پرشادے واسطے بےنتی کی تھی، پھر جواب دے دیتا. کہنے لگا مہاراج جی کر آپ کو ضرورت نہیں، میرے واسطے بھوجن منگا دے، من تو بھوک لگی ہے. گرو نانک دیو جی مہاراج کہنے لگے مردانے یہ ٹھگاں کا پنڈ ہے، جڑا انہوں نے اپنے اشنان واسطے پانی گرم کیتا سی اس زہر ملائی سی، جڑا اپنے چکن واسطے دودھ گرم کیتا سی دودھ وچ بھی زہر ملی سی. مردانے بھی زہر انہوں نے بھوجن وچ بھی پائی ہے، پرشادے پانی وچ بھی، جی ضرورت ہے تو منگا دئیے، موت کنوں اس ٹائم مردانہ بھی ڈر گیا. مہاراج ایسی گل ہے پھر مینوں بھی کوئی ضرورت نہیں. مہاراج کہن گے مردانے پھر تینوں روح کی خوراک چکاؤنے اکھنڈ کیرتن تین بھوجن چورا رباب اٹھا، اسے تیرے رباب دی لوڑ ہے. سار سنگت ادھر ٹھگتاں ویونتاں بنا رہے نے کہ آپ نہ مسافروں بن کے نوڑ کے انہوں سارا مال متا کھو لئیے، جانو مار دئیے. ادھر صاحب گرو نانک دیو جی مہاراج اتنے اچھی سر دے شبد یوں گائن کرتے ہیں.